0: जैसे अभी आपने कहा कि जो मतलब यहाँ के कतरी होते हैं या मतलब अरबी होते हैं वो प्योर सी अरबी बोलते हैं, अभी हम बोलते हैं तो वो मिक्स हो जाता है,
1: मिक्स हो जाता है।
0: तो हमारे पश्तो भी है, हमारे पश्तो भी है जो बिल्कुल प्योर पश्तो है, वो हमारा अफगानिस्तान और उस एरिया से आता है।
1: अच्छा, तो, ओके।
0: हाँ, तो हम जो पश्तो बोलते हैं वो भी बिल्कुल प्योर नहीं होती है। लेकिन जैसे अभी हमारी हिंदी उर्दू है, तो हिंदी उर्दू में कोई इतना फर्क नहीं करता है। इधर हम मतलब बोल लेते हैं, उर्दू सब बोल लेते हैं। अभी हमारे बंगाली भाई हैं, इंडियन भाई जितने भी
1: भाई बहुत, मैं तो कहता हूँ इवन मैं आपको रोकूंगा रियाज भाई, हमारे जो श्रीलंका के भाई हैं वो लोग भी बड़ी अच्छी जी। अब मैं उर्दू या हिंदी नहीं कहूंगा, मैं तो मैंने जैसे अपना खुद एक नाम निकाला हुआ है, उर्दी कहता हूँ मैं उस जबान को, जो इस वक्त मैं और आप जिस जबान में इस वक्त बात कर रहे हैं, तो ये जबान जो है हमारे श्रीलंकन भाई भी बड़ी अच्छी, और आप लोग भी ऑब्वियसली, और बांग्लादेशी भाई, तीनों लोग बड़ी अच्छी बोल लेते हैं समझाने के लिए एक दूसरे को।
0: जी जी, लेकिन हाँ, लेकिन जहाँ पर भी आप रहते हैं, जहाँ भी आप जिंदगी गुजारते हैं परदेश में, तो बेसिक नॉलेज ना लैंग्वेज का होना चाहिए लाजिम हर किसी के पास, अरबी हो या वो हो। जैसे हम, मेरे साथ एक बार हुआ था कि हम एक साइट में काम कर रहे थे, तो मैं थे एक और पठान था, दोनों ड्राइवर थे, साथ में खाना खाते थे, बैठते थे पूरा दिन। तो एक दिन क्या हुआ कि एक अरबी आया, हम नहीं थे, अरबी नहीं मालूम थी, बहुत चलता था लेकिन मालूम नहीं था। तो उसके साथ एक काना था और वो काना लेके हमारे पास रख दिया और कुछ बोल के चला गया। ठीक है, अब हमको समझ नहीं आया।
1: ओहो, कुछ आवाज मुझे लग रहा है आ रही है, जा रही है, क्यों ऐसा हो रहा है, कॉल ड्रॉप भी हो गई है। I'm sorry. चलिए भाई, मैं वापस इनको मिलाने की कोशिश करता हूँ, फिलहाल जब तक एक छोटा सा ब्रेक ले लेते और इंशाल्लाह ताला वापस आने के बाद आपसे कनेक्ट भी करते हैं। फिलहाल आज बात हो रही है ज़बानों के हवाले से, तो हमारे साथ जुड़े रहिए, कहीं भी मत जाइए, बस मैं यूं गया और यूं वापस आया, सुनते रहिए FM 107।
2: आप सुन रहे हैं FM 107, FM 107,
3: दिल से देसी।
4: किरायेदार नहीं मालिक बनिए, इज़दान रियल एस्टेट अपने बेहतरीन रिहायशी कम्प्लेक्सेस में आपको दे रहा है अपना घर लेने का मौका। फर्निश्ड अपार्टमेंट और विलास, फौरी कब्जे और मिल्कियती कागजात के साथ, कीमतें 8,25,000 रियाल से शुरू, तादाद महदूद है, इसलिए अभी रब्ता कीजिए 4040306 0।
5: सामईन किराम, जिस तरह अहकाम खुदाबंदी से बेनियाजी नहीं हो सकती, उसी तरह उस्वे रसूल सल्लल्लाहु अलैहि वसल्लम और उनकी सुन्नत से बेपरवाही इख्तियार नहीं की जा सकती। सुन्नत रसूलुल्लाह की इताअत भी ऐसी ही ज़रूरी है जैसी किताबुल्लाह की, इसलिए कि दोनों की पैरवी हुक्म इलाही की पैरवी है। सामईन किराम, इन्हीं हिदायत की रोशनी में पेश किया जा रहा है प्रोग्राम रूह परवर सुन्नतें। इस प्रोग्राम के हर किस्त में हम एक सुन्नत नबवी सल्लल्लाहु अलैहि वसल्लम का जिक्र करेंगे, उसके मानी पर गौर करेंगे और ये देखेंगे कि किस तरह ये सुन्नत हमारी रोजमर्रा जिंदगी में रोशनी और सुकून का जरिया बन सकती है। सामईन किराम, एक ही आयत, एक ही अल्फाज, एक ही माना, लेकिन कभी कोई शख्स उसे पढ़ता है तो हम सुनते हुए आगे बढ़ जाते हैं, और कभी वही आयत किसी ऐसी आवाज, ऐसे ठहराव और ऐसे एहसास के साथ पढ़ी जाती है कि इंसान चलते हुए भी रुक जाता है, दिल मुतवज्जे होता है, आंख नम हो जाती है। और इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत में कुरान को खूबसूरत आवाज, तरतील और मुनासिब अंदाज के साथ पढ़ने की तरगीब मिलती है। बरा इब्ने आज़िब रज़ियल्लाहु अन्हु बयान करते हैं कि उन्होंने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को इशा की नमाज में सूरह तीन पढ़ते हुए सुना, वत्तीन वज़्ज़ैतून, और वो फरमाते हैं कि मैंने आप सल्लल्लाहु अलैहि वसल्लम से ज्यादा खूबसूरत आवाज वाला किसी को नहीं सुना। मजीद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से ये इरशाद भी मनकूल है, ज़य्यनुल कुरान बिअस्वातिकुम, कुरान को अपनी आवाज़ों से खूबसूरत बनाओ। اور اس طرح مختلف روایات میں حسن صوت کی ترغیب کے دوسرے الفاظ بھی آئے ہیں، یعنی قرآن پڑھتے ہوئے اپنی استطاعت کے مطابق آواز کو خوبصورت بنانا، تلاوت کو سنوارنا، الفاظ کو صاف ادا کرنا، ٹھہراؤ کے ساتھ پڑھنا، یہ سب قرآن کے ساتھ حسن تعامل کا حصہ ہے۔ لیکن یہاں ایک لفظ یاد رکھیے، اپنی استطاعت کے مطابق۔ چونکہ ہر انسان کی آواز مختلف ہے، ہر شخص کی آواز یکساں خوبصورت نہیں، اور سنت آپ سے کسی دوسرے کی آواز نہیں مانگتی، آپ سے آپ کی بہترین کوشش مانگتی ہے۔ تو یہاں ایک بہت اہم توازن پیش نظر رہے کہ آواز خوبصورت کرنا سنت ہے، لیکن قرآن کو آواز کی نمائش بنا دینا مقصد نہیں۔ کبھی ایسا ہو سکتا ہے کہ قاری کی پوری توجہ اس بات پر چلی جائے کہ میرا سر کیسا لگ رہا ہے، لوگ میری تعریف کریں گے یا نہیں، لوگ متاثر ہو رہے ہیں یا نہیں۔ یہاں ہمیں اپنی نیت کا جائزہ لینا چاہیے، قرآن ہمیں اپنی طرف متوجہ کرے، ہم قرآن کے ذریعے لوگوں کو اپنی طرف متوجہ میں نہ لگ جائیں۔ فرض کیجئے ایک شخص کی آواز بہت خوبصورت ہے، لیکن وہ معنی سے بے خبر تیزی سے پڑھ رہا ہے، اور دوسرا شخص شاید اتنی دلکش آواز نہیں رکھتا مگر ہر لفظ احتیاط سے ادا کرتا ہے، دل حاضر ہے، آیت سمجھنے کی کوشش کر رہا ہے۔ اب آپ ہی بتائیے کہ کس کی تلاوت اللہ کے ہاں زیادہ مقبول ہوگی؟ بہرحال مقبولیت تو اللہ کا فیصلہ ہے، لیکن اتنا تو کہہ سکتے ہیں کہ صرف آواز کی خوبصورتی سے اس کا فیصلہ نہیں کیا جاتا۔ قرآن کی تلاوت عبادت ہے، اور عبادت میں اخلاص بنیادی ہے۔ اب چلیں دیکھتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کی قرآت کیسی تھی۔ انس بن مالک رضی اللہ عنہ سے پوچھا گیا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی قرآت کیسی ہوتی تھی؟ انہوں نے فرمایا کان یمد مدن، یعنی آپ صلی اللہ علیہ وسلم مد کے ساتھ پڑھتے تھے، جہاں حروف میں مد کی گنجائش اور قاعدہ ہوتا وہاں انہیں مناسب طور پر کھینچ کر ادا فرماتے، یعنی ہر لفظ کو اس کا حق ملتا تھا، ہر حرف اپنی جگہ واضح ہوتا تھا۔ اور جیسا کہ سامعین کرام آپ سب جانتے ہیں کہ قرآن میں ترتیل مطلوب ہے، ترتیل کو صرف خوش الحانی سمجھ لینا بھی مکمل تصور نہیں، ترتیل میں الفاظ کی درست ادائیگی ہے، ٹھہراؤ، مناسب رفتار، حروف کا حق اور معنی کے ساتھ تعلق بھی سارے کے سارے موجود ہیں۔ سامعین کرام ایک خوبصورت تلاوت کی کامیابی شاید یہ ہے کہ کچھ دیر بعد سامع قاری کو بھول جائے اور قرآن سننے لگے۔ ہماری تلاوت کا حسن لوگوں کو ہماری شخصیت پر روکنے کے بجائے اللہ کے کلام تک پہنچائے۔ اللہ تعالیٰ ہمیں قرآن کی صحیح خوبصورت اور باخشو تلاوت نصیب فرمائے، ہمارے دلوں کو اس کے معنی کے لیے کھول دے، اور ہمارے کردار کو قرآن کے نور سے منور کر دے۔ آمین یا رب العالمین۔ اللہ تعالیٰ ہمیں سنت رسول اللہ صلی اللہ علیہ وسلم کی قدر کرنے، اسے سمجھنے اور محبت کے ساتھ اپنی زندگیوں میں انہیں نافذ کرنے کی توفیق عطا فرمائیں۔ اسی دعا کے ساتھ پروگرام روپرور سنت کے آج کے اس حلقے سے تکنیکی معاون شکیب احمد اور مجھے طلحہ اشرف الزمان کو دیجیے اجازت۔ اپنا خیال رکھیے، سنتوں کو اپنی زندگی کا حصہ بناتے رہیے۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
3: اس دنیا میں ہمیں مختلف رشتے اور تعلقات جوڑتے ہیں، مختلف لوگوں کے ساتھ میل جول رکھتے ہیں، جن میں سے کئی افراد کو ہم دوست بھی بنا لیتے ہیں۔ یہ صحبتیں ہماری زندگی کا ایک نمایاں رنگ بن جاتی ہیں۔ قرآن کریم میں بھی اللہ تعالیٰ نے کئی اصحاب کے واقعات بیان کیے ہیں تاکہ ہم عبرت حاصل کریں اور راہ راست پر آ جائیں۔
6: سنیے پروگرام قصص القرآن آر جی طلحہ اور آر جی سرور کے ساتھ ہر جمعہ دوپہر 1 بجے سے صرف FM 107 پر۔
7: کیا آپ نے کبھی سوچا ہے کہ کل ہمارا فیوچر، ہمارا مستقبل کیسا ہوگا؟ کیا AI صرف ایک مشین ہے یا ایک ایسی طاقت جو ہماری زندگی بدل رہی ہے؟ ڈریے نہیں، سمجھیے۔ آر جے اے فور امیتا کے ساتھ AI لاکڈ پر، ایک ایسا سفر جہاں ہم روبوٹکس سے لے کر مشین لرننگ تک ہر مشکل بات کو آسان بنائیں۔ تو سنیے AI لاکڈ، آر جے اے فور امیتا کے ساتھ ہر سنڈے دوپہر 3 بجے سے صرف FM 107 پر۔ دل سے دیسی۔
8: آپ سن رہے ہیں

0: قرآن صرف ایک کتاب نہیں، یہ اللہ کا کلام ہے۔ یہ ہمیں بتاتا ہے کیا صحیح ہے، کون سا راستہ بہتر ہے، اور مشکل وقت میں کیسے صبر اور امید رکھی جاتی ہے۔ بچپن سے ہم نے قرآن پڑھا، تلاوت کی، لفظ دہرائے، لیکن اکثر اسے سمجھنے کے لیے رک کر سوچا نہیں، جبکہ قرآن اللہ کی طرف سے ہر مومن کے لیے خاص تحفہ ہے جو صرف پڑھا نہیں، سمجھا بھی جانا چاہیے۔ اس لیے ایف ایم 107 لایا ہے ایک ایسا شو جہاں بچے قرآن کو بہتر طریقے سے سمجھ سکیں۔
1: السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ پیارے بچوں اور تمام گارجین، امی، ابو، نانا، نانی، دادا، دادی اور ہمارے تمام لسنرز کو ہمارا سلام۔ قرآن فار کڈس پروگرام میں ایک مرتبہ پھر حاضر خدمت ہوں میں، طلحہ شفیع زمان، قرآن فار کڈس پروگرام لے کر۔ اور اس پروگرام میں آپ سنتے ہیں قرآن کی کہانی، اور اس پروگرام میں ہم آپ کو بچوں تک قرآن کے جو میسیج ہیں وہ پہنچانے کی کوشش کرتے ہیں۔ جیسے کہ پروگرام کے نام سے ہی پتہ لگتا ہے کہ دراصل اس پروگرام کا کیا تصور اور کانسیپٹ ہے، قرآن فار کڈس۔ تو جی سامعین کرام، ہمارے پیارے بچوں، کیا آپ کو رمضان یاد ہے؟ تھوڑے دن پہلے ہی رمضان گزرا ہے، سحری کی نیند بھری آنکھیں یاد ہے، افطار کی خوشبو، دعاؤں کے ہاتھ، اسی طرح قرآن کی آواز، وہ جو گونجتی تھی مسجدوں میں، ہمارے گھروں میں امی کی آواز، امی کی آواز میں تلاوت کی بھی اپنا ایک مزہ ہے۔ بچوں مجھے خاص یاد ہے، میں جب چھوٹا تھا نا، میری امی اس طرح میرے پاس بیٹھ کر تلاوت کرتی تھی، اور وہ جو ایک آواز وہ آج تک کے میرے کان میں لگی ہے۔ تو ضرور آپ لوگ بھی انجوائے کرتے ہوں گے آپ کی امی کی آواز، اور اس حال میں کہ آپ نیند کی حالت میں ہیں، سوئے ہوئے اس طرح قرآن کی آواز سن رہے ہیں، یا پھر ابو بیٹھے تلاوت کر رہے ہیں، بابا کی آواز آ رہی ہے تلاوت قرآن کی۔ تو اس طرح رمضان جو ہے نا، بہت ایک خاص مہینہ تھا جو سایہ فکن تھا، اور اس طرح جو ہے نا ہم سے تھوڑے دن پہلے گزر چکا ہے۔ بچوں رمضان کا مہینہ آپ کو ضرور یاد ہوگا، اس میں اللہ نے ہمیں ایک بڑا تحفہ دیا ہے اس رمضان میں، اور اسی وجہ سے تو اس رمضان کی اتنی اہمیت تھی۔ اس رمضان پر آپ نے ایف ایم 107 کے کتنے سارے اسپیشل پروگرام سنے ہیں، اور رمضان کی اپنی اہمیت کیا ہے ذرا آپ خود بتائیے۔ اچھا، رمضان کی اہمیت کو ہم ایک لفظ میں بتا سکتے ہیں، صرف ایک ہی لفظ، وہ کیا ہوگا سوچئے ذرا۔ رمضان اسی لفظ کے وزن پر وہ مہینہ ہے، رمضان یعنی قرآن، قرآن کا مہینہ۔ تو رمضان کے ساتھ قرآن کا وہ تعلق ہے جس کی وجہ سے رمضان کا اتنا وزن ہے۔ ہاں جی پیارے بچوں، قرآن وہ روشنی ہے جو اندھیرے دلوں کو جو ہے نا روشن کر دیتی ہے، اس میں وہ پاور ہے، وہ راستہ ہے جو ہمیں صحیح اور غلط کا فرق سکھاتا ہے۔ اچھا، صحیح اور غلط کا فرق جب ہم نے بتایا نا، تو اس سے میرا جو ہے نا ذہن ایک دوسری طرف منتقل ہو رہا ہے، اور وہ ہے فرقان۔ قرآن کو فرقان بھی کہتے ہیں، نزل الفرقان علی عبدہ، سورۃ الفرقان کے نام سے ایک سورت بھی ہے جس میں اس فرقان سے مطلب کیا لیا گیا ہے، قرآن۔ تو دیکھیں کیا عجیب ایک تناسب ہے، مناسبت، ایک طرف ہے قرآن، رمضان، پھر فرقان، اے ہے مزہ آ گیا بچوں۔ تو دراصل قرآن کے ساتھ جو ہے نا آن والا جو ایک تعلق ہے، یہ بہت بڑا مزیدار نکلا ہے۔ آپ اگر ایز اے لنگوسٹک، یعنی آپ فونیٹک اس زاویے سے اگر سوچیں، تو بہت ہی عمدہ لگ رہا ہے مجھے، ان الفاظ کی جو آوازیں ہیں نا بہت ہی پیاری ہیں۔ تو یہ آواز، یہ قرآن، یہ رمضان، یہ فرقان ہمیں بتاتی ہے کہ ہم کیسے اچھے انسان بن سکتے ہیں۔ اچھا بچہ بننا ہے، گندا بچہ نہیں بننا، برا نہیں بننا، برے دوست نہیں رکھنے، اچھے دوست رکھنے ہیں۔ قرآن ہمیں بتاتا ہے کہ بھائیو، یہ قرآن بہت ہی مبارک، ایک قیمتی کتاب ہے، اس کو جو ہے نا ہمیں صحیح سے اپنا اس کے ساتھ نا تعلق استوار کرنا ہے۔ پورے رمضان لگاتار ہم یہ بتاتے رہے، اور اس طرح جو ہے نا اللہ سبحانہ و تعالیٰ نے خاص طور पर रमज़ान को चुना है कि इसी महीने में कुरान नाजिल हुआ और ये अल्लाह की बहुत बड़ी मेहरबानी है कि हमें रमज़ान मिला और रमज़ान पूरा गुजरा, हमने इसमें इबादत की, ज़्यादा से ज़्यादा कुरान पढ़ने की कोशिश की और कुरान में तदब्बुर गौर व फिक्र करने की कोशिश की और अच्छा बच्चा बनने की बहुत कोशिश की। बार बार अम्मी अब्बू ये कहते रहें कि देखो रमज़ान है, कोई अगर तुम्हें मारे भी, कह लूँ कि मैं रोज़ादार हूँ, मैं सब्र करूँगा, मुझे जो है ना बदला नहीं लेना, इंतकाम का जज्बा नहीं दिखाना। तो अब रमज़ान तो गुज़र गया है, लेकिन क्या हम दोबारा हमारी जो पहली आदत थी उसकी तरफ लौट आएंगे? नहीं नहीं नहीं, रमज़ान आया हमें चेंज करने के लिए। रमज़ान में हम जिस तरह अपने आप को हमने संवारा है, सही रास्ते पर रखने की कोशिश की है, तो उसी तरह जो है ना अब भी हम अपने आप को उस तरह कंट्रोल करेंगे इंशाअल्लाह। रमज़ान में हमें जो असबाक मिले हैं, रमज़ान में जो हमारी तरबियत थी, उसको हम यादगार बनाएंगे, ये यादगार लम्हे बनेंगे हमारे लिए, ताकि हम हर पूरे के पूरे साल जो है ना सही से चलें। समीन इकराम, मेरे प्यारे बच्चों, इस्लाम का दीन कोई मुश्किल दीन नहीं है। रमज़ान गुजरा, क्या आपको बहुत लगा कि भाई काफ़ी जो है ना मुश्किल दिन गुजर रहा है और ये दिन काफ़ी बहुत सख्त हैं, परेशान हूँ, भूख है, प्यास है, इस तरह लगा? नहीं नहीं, ऐसी कोई बात थी नहीं, बड़ा ही आसानी से गुजरा ये सब दिन। रमज़ान का पूरा महीना बड़ा एक सुकून और चैन और इत्मीनान, यानी बार बार इत्मीनान, देखें ये वाली आवाज़ आ गई, कुरान फुरकान इत्मीनान, अरे है मज़ा आ रहा है मुझे इस जो है ना पैटर्न पर रहने में। तो सामीन किराम, मेरे प्यारे बच्चों, तो ये रमज़ान का जो वक्त था, पूरा महीना गुजरा बड़ी आसानी से, कहाँ इसमें कोई मुश्किल थी, कहाँ इसमें हमें रोज़े रखने में काफ़ी मुश्किलात पेश आई? नहीं नहीं, ऐसी कोई बात थी नहीं, बल्कि बड़ी आसानी से हमने रोज़े मुकम्मल रखे। अगर हमारे बच्चों में से किसी ने दो दिन भी रोज़े रखे, एक दिन भी रोज़ा रखा, तो ऐसा लगा कि बस बड़ी आसानी से रखे हमने, कोई बड़ी तकलीफ़ तो नहीं हुई ना, तो आपको यूं ही एक एहसास होगा कि भाई इस्लाम में कोई मुश्किल काम हम पर फ़र्ज नहीं किया गया, ये कोई मुश्किल बात नहीं है रोज़े रखना, बल्कि ये बहुत आसान है। इसमें आपको थोड़े वक्त के लिए पाबंदी और एक ये है कि आप खाना पीना इससे थोड़े देर के लिए बाज रहें, वैसे इसके बाद जो है ना आपके लिए इफ्तार का वक्त है, फिर सहूर है, काफ़ी सारी डिशेस होती हैं घर में, माशाल्लाह से खाने के ढेर लगे होते हैं, अनाज होते हैं, और लोग तो बड़े ज़बरदस्त खाते हैं रमज़ान के दिनों में। बास तो ऐसे भी देखे जाते हैं कि भाई रमज़ान में खा पी कर माशाल्लाह से काफ़ी तंदुरुस्त हो गए हैं, तो ये है हालत माशाल्लाह से। रमज़ान हमें जो सिखा के गया है दोस्तों, रमज़ान हमें बता के गया है कि अपने आप को ज़रा कंट्रोल में रखना है, किस तरह अपने आप को काबू में रखना है। तो इस ट्रेनिंग को, इस मश्क को हम आगे भी लेके जाए ना, चूँकि रमज़ान तरबियत

का महीना है, इस रमजान में हमने ट्रेनिंग ली, अब पता लगेगा कि हम आगे किस तरह जो है ना सही उस माने में अपने इस तमाम ट्रेनिंग को नाफिज करते हैं, फील्ड में उसे अप्लाई करते हैं। ठीक है ना बच्चों, रमजान ने हमें क्या सिखाया, रमजान ने हमें क्या बताया, रमजान ने हमें बताया कि हमें जो है ना सही से सब्र के साथ अपने आप को कंट्रोल में रखना है, हक की बात करनी है, अच्छा बच्चा बनने की कोशिश करनी है, नमाज रोज़ा और जो भी है यानी आमाल सालेहा नेक कामों में अपनी जो है ना दिलचस्पी दिखानी है, और ये हम हर वक्त इसको कंटिन्यू करेंगे। और जिस तरह रमज़ान में कुरान के साथ हमारा ताल्लुक था, तो वही इत्मीनान, कुरान और रमज़ान और फुरकान, ये तमाम अल्फाज जो है ना आपस में जैसे मिलते जुलते हैं, हम भी कोशिश करें कि इन तमाम अल्फाज के जो मानी और अहदाफ हैं और जो गोल्स हैं, इन गोल्स तक हम सही मायने में पहुँचे और पूरे साल इन अहदाफ को मद्दनज़र रखते हुए आगे रखते हुए हम आगे बढ़ेंगे और इस पर अमल करेंगे इंशाअल्लाहुल अज़ीज़। दोस्तों, आपको इस वक्त एक प्यारी बात बताता हूँ। अच्छा, कुरान की तरफ लौटते हैं तो हमें रमज़ान के हवाले से जो आयत है उसमें क्या मिलता है, उसमें ये बताया गया है कि रमज़ान का महीना वो महीना है जिसमें कुरान नाजिल हुआ। शहर रमज़ान अल्लज़ी उन्ज़िला फ़ीहिल कुरान, यानी रमज़ान सिर्फ़ रोज़ों का महीना नहीं, रमज़ान दरअसल कुरान का महीना है, वो महीना जिसमें अल्लाह ने इंसानों को रास्ता दिखाने के लिए अपनी सबसे खूबसूरत किताब भेजी। अल्लाह अकबर, कितनी बड़ी बात है, बय्यिनातिन लिन्नास। हाँ, वो जब जो आगे बढ़ते हैं ना, अगली आयत का अगला जो हिस्सा है, रमज़ान शहर रमज़ान अल्लज़ी उन्ज़िल फ़ीहिल कुरआन हुदल लिन्नास व बय्यिनातिन मिनल हुदा वल फुरक़ान। अरे फुरक़ान तो इधर ही है, मैं कहाँ सूरतुल फुरक़ान में आप लोगों के लिए फुरक़ान ढूँढ रहा था। अरे भाई, फुरक़ान तो इस रमज़ान वाली आयत ही में है, दूर जाने की ज़रूरत नहीं। तो प्यारे बच्चों, कुरान क्या है, अब ज़रा आप बताओ। कुरान है हुदल लिन्नास, रास्ता दिखाने वाली, ये जो रोशनी है ये हिदायत है, ये फुरकान हो बीना तुम्हें हुदा वल फुरकान, आगे क्या बताया, फुरकान यानी सही और गलत में फ़र्क बताने वाली आवाज़। तो फुरकान, अक्सर बेशतर हमारे कुछ ऐसे दोस्त हैं जिनका नाम भी फुरकान होता है, फुरकान लफ्ज़ का मतलब आपको ज़रूर पता होगा, फुरकान यानी सही और गलत में फ़र्क बताने वाला, फ़र्क करने वाला। तो सही और गलत में फ़र्क करना, देखें फ़र्क करने वाला, वहाँ से क्या बना, फुरकान, ये एक अरबी लफ्ज़ है। तो जैसे अंधेरे कमरे में लाइट जल जाए तो सब कुछ नज़र आ जाए, वैसे ही कुरान हमारी ज़िंदगी में लाइट जला देता है। अय है, कितनी अजीब मिसाल है ना सामीन किराम, मेरे प्यारे बच्चों। जैसे आप अगर अंधेरे किसी इलाके में जा रहे हों और अचानक से किसी ने लाइट जला दिया हो, तो कैसे अचानक से पूरी रोशनी बन जाती है ना, उधर पूरा रास्ता दिखाई देता है। या फिर आप गाड़ी में जा रहे हो, बड़ा लंबा सफ़र है, तो जाते जाते अचानक से आप हेडलाइट ऑन करते हैं, कहीं ज़रूरत पड़ती है, तो पूरा रास्ता आगे ऐसा दिखाई देता, अचानक से पूरा वाज़े क्लियर रास्ता दिखाई देता है आगे। तो इसी तरह जो है ना कुरान हमारे लिए उस गाड़ी की हेडलाइट जैसी है, तो वो आगे जो है ना हमें सही से दिखाता है कि आपको कहाँ जाना है, कहीं आप ज़्यादा स्पीड में हो और स्पीड ब्रेकर आ जाए तो आपको कैसे रुकना है, फिर आहिस्ते से जाना है, और कहीं यूटर्न आ गया और कहीं राइट में जाना है, कहीं लेफ्ट में जाना है, कहीं सामने राउंडअबाउट है और कहीं सिग्नल है, तो उस सिग्नल को रेड लाइट में क्रॉस नहीं करना। तो ये तमाम बातें जो है ना हमारी ज़िंदगी में भी ऐसी बहुत उमूर हैं जहाँ पर आपको सिग्नल यानी माँ बाप की तरफ से वो आंखों में ऐसे सुर्ख आंखें दिखाई देती है कि हाँ भाई, आगे नहीं बढ़ना, आगे, हाँ आगे बढ़ोगे ना तो मुश्किल है, तो माँ बाप ऐसे सुर्ख रो हमारी तरफ ऐसे देखते हैं, ठीक है ना, बिल्कुल उस सिग्नल की तरफ। सिग्नल में जब लाल बत्ती जलती है ना, तो उसमें गोया कि वो हमारे जो अम्मी अब्बू कभी मना करते हुए उनके उनकी आंखें जो है ना लाल हो जाती है, सुर्ख हो जाती है, तो वो बिल्कुल उसी तरह दिखाई देती है। लेकिन इसका एक मतलब है कि भाई, आपने आगे नहीं जाना, आपने वहीं रुकना है और माँ बाप की सही से ताबेदारी, फर्माबरदारी करनी है। और इसी तरह जो है ना आप
پر قرآن بھی ہمیں یہی بتاتے ہیں کہ آپ کو کہاں رکنا ہے, کہاں جانا ہے, پابندی کیا ہے. چونکہ دیکھیں زندگی میں اگر آپ چلتے ہیں جیتے ہیں تو آپ کو ایک پابندی کے ساتھ چلنی ہے نا. آپ ایسے جو من چاہے وہ کریں گے تو پھر آپ جیسے بچوں, آپ اگر کہیں اکیلے رہتے ہو اور وہاں آپ کے کوئی گارجین نہ ہو, ٹھیک ہے, اور پھر آپ لوگ کیا کرتے ہو گھر میں, کہیں اس کو پکڑ کے ادھر اوپر الماری کے اوپر سے یہ تمام چیزیں اتار لی اور وہ سارے جو ہے نا پلنگ سے جو پیلو وغیرہ تھے وہ اتار کے ادھر ادھر پھینک دیے, اور اگر کوئی ڈبہ ابا مل گیا اور اگر کچن تک رسائی ہو گئی تو مسالے زیر زمین اور جو ہے نا زیر زمین کی چیزیں بالائے طاق, تو اس طرح اوپر کی چیزیں نیچے اور نیچے کی چیزیں اوپر, تو مزیدار ایک حالت بن جاتی ہے بہت ہی. جب وہ ماں باپ دیکھتے ہیں تو ان کا کافی ہائی پریشر ہو جاتا ہے کہ بھائی یہ کیا کیا ان لوگوں نے. تو اس سے آپ کو پتہ لگا ہوگا کہ چیزیں جو ہے نا ہر چیز کی ایک پابندی ہوتی ہے, ایک طریقہ ہوتا ہے اسے رکھنے کا, اور اس طرح منظم انداز میں مرتب اس طرح ہر ایک جو ہے نا چیزیں اپنی اپنی جگہ پر ہونی چاہیے. تو اس کا ایک طریقہ ہے, ایک مرتب انداز ہے. تو قرآن اور اسی طرح جو ہے نا ہمیں یہی بتاتا ہے کہ آپ کو مرتب انداز میں چلنا ہے, تھوڑی جو ہے نا پابندی بھی ماننی ہے, اور یہ پابندیاں قرآن صحیح طریقے سے آپ کے سامنے رکھتا ہے کہ اس انسانی زندگی میں جب آپ چلتے ہیں تو آپ کو یہ آپ کے لیے کریکولم ہے, اس طرح چلیں گے تو آپ آگے آسانی سے بڑھ سکیں گے, ورنہ تو پھر ساری اوپر کی چیزیں نیچے, نیچے کی چیزیں اوپر کر دیں گے تو راستے میں آپ کو کافی سارے ٹھوکریں کھانے پڑیں گے. تو اس کے لیے تیار ہو جائیے. نہیں تیار کس کے لیے ہوں, تیار تو ہوں گے, قرآن نے جس طرح کہا ہے اس کے لیے ہم صحیح سے تیاری لیں گے. ہاں جی, رمضان کا مہینہ گزرا ہے ایک مرتبہ پھر, چونکہ رمضان کا مہینہ حال ہی میں گزرا ہے تو وہ یاد جو ہے نا ہم اسے بھلا نہیں سکتے, کافی جو ہے نا ہمیں یاد آ رہے ہیں وہ رمضان کا مہینہ. دوستوں میرے چھوٹے بھائیوں, روزہ رکھا ہم نے تو وہ ایک بہت ہی یادگار لمحہ ہے نا آپ کے لیے, جس وجہ سے ہم نے یہ سوچا کہ اس ٹاپک پر ہم اس ہفتے میں بھی گفتگو کریں, اور کیسا رمضان, کیا حال چال تھا آپ لوگوں کا. تو یہ جو باتیں ہو رہی ہیں نا اس سے ذرا آپ کو مزہ آئے گا, چونکہ تھوڑے دن پہلے ہی گزرا ہے رمضان. تو یہ خوبصورت بات جیسے کہ ہم نے بتایا کہ رمضان, قرآن, فرقان اور اس طرح اطمینان, اور جب آپ یہ مہینہ ان تمام الفاظ اور اہداف کو مد نظر رکھتے ہو آپ نے گزارا, اور آپ نے یہ پتہ کیا دراصل روزے ہمیں مشقت میں ڈالنے کے لیے اللہ نے ہم پر فرض نہیں کیے تھے, اللہ نے ہمیں نماز جو جماعت کے ساتھ ہر وقت یہ اہمیت ہے نماز مسجد میں جا کر صحیح سے پڑھیں, نماز کی اہمیت دیں. تو دراصل جب ہم نے نماز پڑھی, قرآن پڑھا اور اس طرح جو ہے نا ہم نے روزے رکھے, تو گویا ایسا لگا کہ ہمیں یہ ہمارے لیے کوئی مشکل کام نہیں, بس عادت ڈال لیتے ہیں تو بس سارے امور جو ہے نا آسان ہو جاتے ہیں. اللہ سبحانہ تعالیٰ ہمیں تھکانا نہیں چاہتے, اور آپ خود ہی بتائیں آپ جو آپ نے روزے رکھے نماز کو گئے کیا کافی تھک گئے تھے؟ نہیں, ایسی کوئی بات نہیں ہے. اللہ ہمیں جو ہے نا تھکانا نہیں چاہتے, اللہ ہمارے لیے آسانی چاہتے ہیں, مشکل نہیں چاہتے. اور اللہ نے جو پابندی رکھی ہے یہ ہمارے لیے صحیح ہے, ہماری روح کے لیے, روح کی تربیت کی ضرورت ہوتی ہے, پھر ہماری یعنی کس کو کہیں صحت ہیلتھ کے حوالے سے بھی یہ کافی اہم ہے. اسی وجہ سے اگر آپ یعنی آج اگر آپ دیکھیں تو اس طرح کے جو نان مسلمس ہیں وہ بھی روزے رکھتے ہیں اور اس طرح کے فاسٹنگ کر رہے ہوتے ہیں, اور ان کا یہ کہنا ہے کہ یہ صحت کے لیے کافی فائدہ مند ہے, تو کہاں اللہ آپ کو مشکل میں ڈال رہے ہیں؟ یہ دین ہمارا کوئی بوجھ نہیں ہے, دین کوئی بوجھ, دین تو سہارا ہے میرے دوستوں, دین تو رحمت ہے, دین تو محبت ہے. ہاں, تو اللہ جو اللہ نے جو ہمیں بتایا, اللہ نے جس طرح ہمیں توفیق دی, ہم تو اللہ کا شکر ادا کریں گے, اللہ کی بڑائی بیان کریں گے. یعنی بڑائی تو اللہ کے لیے ہے, تو بڑائی کا کیا مطلب ہے؟ یعنی بڑا, اللہ بڑے ہیں, اللہ بڑے ہیں, یہ بولنے کے ساتھ ساتھ عربی میں ایک جملہ کون سا آپ کے ذہن میں آ رہا ہے ذرا مجھے بتائیں؟ اللہ اکبر, اللہ اکبر. یہ عید کے دنوں میں بھی آپ نے یہ تین تکبیرات کی آواز سنی ہے نا, اور وہ بڑا مزیدار وہ ایک آواز ہے, یعنی سننے میں بہت ہی ایک مزہ آتا ہے, چونکہ عید کی فیلنگس ہوتی ہے نا. تھوڑے دن پہلے یہ عید گزری ہے, تو اس عید کے دن صبح صبح مسجدوں کے میناروں سے وہ جو ایک آوازیں آتی ہیں, صدائیں تکبیرات کی, اللہ اکبر, بہت بڑا مزیدار ہے. تو چلیں آپ کو ایک مرتبہ میں بھی پڑھ کے سناؤں.